0: معاشرہ حصہ لانی. پنجاب اور راجستھان سے گرمی کی چھٹیاں بتانے لوگ پہنچ رہے ہیں منالی, چھاتروں کی اور یواؤں کی بڑی تعداد. گجرات کے نوساری بدلا موسم, لوگوں کو ملی گرمی سے نجات. صبح سے ہی یہاں کئی علاقوں میں بارش, تاپمان میں آئی گراوٹ. گجرات کے امباجی اور آس پاس کے علاقوں میں گرج اور بجلی کڑکنے کے ساتھ ہوئی بارش, تیز ہواؤں کے ساتھ چلی دھول بھری آندھی. امباجی اور آس پاس کے کئی جگہ گرے ہورڈنگ, وہیں امباجی مندر کے چاچر چوک پر لگا منڈپ بھی کھل گیا. بارش کی وجہ سے تاپمان میں آئی کمی, لوگوں کو ملی گرمی سے راحت. مئی کے آخری دن بھی دلی این سی آر میں موسم ٹھنڈا بنے رہنے کے آثار, گرمی کا اثر کافی حد تک رہے گا کم. دلی این سی آر میں آج 36 سے 38 ڈگری کے آس پاس رہ سکتا ہے ادھکتم تاپمان, لوگوں کو بھیشن گرمی اور لو سے راحت مل سکتی ہے. دلی میں نیونتم تاپمان آج 22 سے 24 ڈگری تک رہنے کے آثار, موسم رانا رہے گا سہاونا. آج بھی دلی این سی آر میں پری مانسون گتیویدھیاں تیز بنی رہنے کی سمبھاونا, کئی علاقوں میں بارش, گرج چمک اور تیز ہوائیں چلنے کے آثار. دلی این سی آر میں موسم وبھاگ نے آج بھی جاری کیا یلو الرٹ, ہو سکتی ہے ہلکی بارش اور 60 کلومیٹر تک رفتار سے چل سکتی ہیں ہوائیں. اتر پردیش, اتراکھنڈ, پنجاب, ہریانہ کے کئی علاقوں میں پھر ہو سکتی ہے بارش, بدلا رہے گا موسم کا مزاج. کل سے تاپمان میں دھیرے دھیرے بڑھوتری شروع ہونے کے سنکیت, اگلے ہفتے مدھیہ تک 40 ڈگری سیلسیس یا اس سے ادھک پہنچ سکتا ہے پارا. دلی میں بارش کے بعد ہوا بھی ہوئی صاف, 5 سال میں پہلی بار مئی میں سنتوش جنک استر پر پہنچا ایکیو آئی. تیز ہواؤں کے ساتھ بارش کے بعد دلی میں ایکیو آئی میں ہوا سدھار, مئی میں راجدھانی میں اوسط ایکیو آئی رہا 161. دلی میں شنیوار کو درج کیا گیا مئی میں 3 سال میں سب سے کم ایکیو آئی, اگلے کچھ دنوں تک ہوا کی استھتی مدھیم شرینی میں رہنے کے آثار. ممبئی کے کئی علاقوں میں آج صبح سے رمجھم بارش, موسم ہوا سہاونا. گرمی سے تپتی ہوئی ممبئی کو بارش کے بعد ملی راحت, دھرتی اور پیڑ پودوں سہت سبھی پرانیوں کو تراوٹ. ممبئی میں آج ادھکتم تاپمان 35 ڈگری رہنے کے آسار, نیونتم تاپمان 28 ڈگری کے آس پاس رہنے کا انومان. ممبئی سمیت مہاراشٹر میں اس بار دھیمی ہے مانسون کی رفتار, ابھی پری مانسون بارش کے آسار. موسم وبھاگ کے انوسار 11 جون تک مہاراشٹر میں ہو سکتی ہے ہلکی بارش, فی الحال کونکڑ, گوا, مدھیہ مہاراشٹر اور مراٹھواڑہ میں گرج کے ساتھ بوچھاروں کی سمبھاونا. اتراکھنڈ میں دیو پریاگ سنگم پر گونجا وشنو سہستر نام, ملک نندا اور بھاگیرتھی کے پاون سنگم پر شردھا اور ودھی ودھان کے ساتھ 108 بار سامویک وشنو سہستر نام کا پاٹھ. دیو پریاگ میں بھویہ آدھیاتمک اور سانسکرتک سماگم کا آیوجن کیندریہ سنسکرت وشودیالیہ اور پتنجلی گروکلم کے چھات چھاتراؤں نے مل کر کیا وشنو سہستر نام کا پاٹھ. اس افسر پر دیو پریاگ میں کی گئی گنگا آرتی, اما بھارتی اور آچاریہ بالکرشن سہت کئی جانے مانی ہستیاں نہیں شامل. مدھیہ پردیش کے رائے سین میں 40 سال بعد پھر لوٹی جھریائی فاک کی انوکھی پرمپرا, 25 گاؤں کی 15 ٹولیوں سہت ہزاروں درشک ہوئے شامل. جھریائی فاک کے دوران 50 فٹ اونچے چکنے کھمبے پر دھنوجا سے بندھی پرساد کی پوٹلی توڑنے کے لیے لگتی ہے ہوڑ, مہیلاؤں کی لاٹھیوں سے بچ کر کرنی پڑتی ہے چڑھائی, تب ملتا ہے نام. تمل ناڈو کے مدورے میں دیویہ دھارمک اتسو کی دھوم, بڑی سنکھیا میں لوگوں نے لیا بھاگ. مدورے میں کڈال اجاگار مندر سے نکالی گئی دیو پرتیما کی رتھ یاترا, شردھالوں میں دیکھا اتساہ. گووندا کے جے گھوش کے ساتھ شردھالوں نے کھینچا رتھ, کڑی سرکشا کے بیچ نکالی گئی رتھ یاترا. رام نگری ایودھیا میں چلائے گئے سوچھتا ابھیان, لتا چوک سہت کئی علاقوں میں کی گئی صفائی. سوچھتا ابھیان میں ایودھیا کے میئر سہت نگر نگم کے کرمی اور ساماجک کارکرتا ہوئے شامل, عام لوگوں نے بھی لیا تھا بھاگ. آئی پی ایل میں آج گجرات ٹائٹنس اور رائل چیلنجرز بنگلور کی فائنل میں بھڑنت, احمدآباد کے نریندر مودی اسٹیڈیم میں کھیلا جائے گا میچ. لگاتار دوسری بار خطاب جیتنے کے لیے اترے گی ڈیفینڈنگ چیمپئن آر سی بی, پہلے پلے آف میں گجرات کو 92 رن سے دے چکی ہے مات. दोनों ही टीमें एक बार फिर आईपीएल ट्रॉफी उठाने को लेकर बेकरार। रॉयल चैलेंजर्स बेंगलुरु और गुजरात दोनों ने ही एक एक बार जीता है खिताब। विराट कोहली और आरसीबी के कप्तान रजत पाटीदार पर सबकी नजर। 2025 में पाटीदार की कप्तानी में भी आरसीबी ने जीता था पहला आईपीएल खिताब। आरसीबी के कप्तान पाटीदार के पास धोनी और रोहित के क्लब में शामिल होने का मौका। जीत के साथ आईपीएल इतिहास में लगातार दो खिताब जीतने वाले सिर्फ तीसरे कप्तान बन जाएंगे पाटीदार। गुजरात की तरफ से शुभमन गिल के बल्ले से टीम और फैंस को उम्मीद। क्वालिफायर 2 में गिल के 104 रनों की बदौलत फाइनल पहुंची है टीम इंडिया। ऑरेंज कैप पर कब्जा जमा सकते हैं गुजरात टाइटंस के कप्तान शुभमन गिल। फिलहाल 722 रन के साथ वेब शुभमनसी से 54 रन पीछे। पर्पल कैप की दौड़ में गुजरात के काकिसो रबाडा 28 विकेट के साथ सबसे आगे। 26 विकेट झटक कर दूसरे नंबर पर बेंगलुरु के भुवनेश्वर कुमार। झारखंड के स्वास्थ्य विभाग के ब्रांड एम्बेसडर बनाए गए वैभव सूर्यवंशी। मंत्री इरफान अंसारी ने किया ऐलान। सूर्यवंशी के जुड़ने से स्वास्थ्य, फिटनेस और खेलों के प्रति जागरूकता बढ़ाने में अभियान को मिलेगी मजबूती। देश के युवाओं के लिए प्रेरणा स्रोत। दिल्ली में फिट इंडिया संडे ऑन साइकिल के 76वें संस्करण का आयोजन। मेजर ध्यानचंद स्टेडियम जुटे लोग। फिट इंडिया संडे ऑन साइकिल्स के जरिए अच्छी सेहत और फिटनेस का संदेश। युवाओं में दिखा खास उत्साह। फिट इंडिया संडे ऑन साइकिल समारोह के दौरान निकाली गई साइकिल रैली। बच्चे भी हुए शामिल। नागपुर में सांसद क्रीड़ा महोत्सव का शुभारंभ। केंद्रीय मंत्री नितिन गडकरी और एक्टर सुनील शेट्टी रहे मौजूद। क्रीड़ा महोत्सव में नागपुर के युवाओं और स्थानीय खिलाड़ियों को मिलेगा प्रतिभा दिखाने का मौका। हजारों खिलाड़ी लेंगे भाग। श्रीलंका की राजधानी कोलंबो में वेसाक फेस्टिवल। बौद्ध धर्म को मानने वाले लोग मना रहे त्यौहार। कोलंबो में वेसाक फेस्टिवल के सिलसिले में सजाए गए शानदार पंडाल। अनूठी लाइटिंग के जरिए भगवान बुद्ध की जीवन गाथा को किया गया प्रस्तुत। ज्येष्ठ पूर्णिमा के अवसर मनाया जाता है वेसाक फेस्टिवल। लोग करते हैं अमन चयन और खुशहाली की प्रार्थना। ताइवान में भगवान की शरण में बीटीएस फैंस कॉन्सर्ट के लिए टिकट के लिए हाथ जोड़कर भगवान से कर रहे प्रार्थना। चैंपियंस लीग में लगातार दूसरे साल पीएसजी की जीत के बाद एफिल टॉवर पर शानदार लाइटिंग। जोरदार आतिशबाजी के बीच फैंस ने मनाया जश्न। चीन के जुलिन प्रांत में पहला ह्यूमन पेट मैराथन कार्निवल शुरू। 400 से अधिक परिवार उनके पेट्स ने 3.6 किलोमीटर की ऑफ रोड मैराथन में लिया हिस्सा। इस कार्यक्रम में देखने को मिला क्यूटनेस और जोश का एक मनमोहक मेल। नीले आसमान के नीचे घास के मैदानों पर एक साथ दौड़े धावक और उनके प्यारे पेट्स। रेस को छोटे डॉग्स और बड़े डॉग्स के श्रेणियों में बांटा गया। विजेताओं को इनाम के तौर पर दी गई इसकी टिकट और होटल में ठहरने के पैकेज। हॉलीवुड के दिग्गज स्टार मैरिलिन मॉनरे को 100वें जन्मदिन के सिलसिले में याद किया गया। 1 जून 1926 को लॉस एंजल्स में हुई थी पैदाइश। ग्लैमर और स्टाइल की सबसे बड़ी प्रतीक मानी जाती है मैरिलिन मॉनरो। अभिनय, सुंदरता और करिश्मे का अनोखा संगम थी मॉनरो।
1: गुड न्यूज टुडे इसलिए अच्छा लगता है, इसके अंदर ना उस खबरों की मोड़ धोड़ और चिल्ला चिल्ली नहीं है, कम से कम लोगों को।
2: Tune in How To, a brief look at all the special functions and things you might not know we have.
3: Missed out on your latest podcast episodes? Don't worry, Tune In has got you covered. Not only can you catch up and stream all the episodes you missed, but we can remind you when the next episode airs so you don't miss a thing. Just favorite the podcast you love. All new episodes will appear on the homepage. Nice, right?
4: Call something classic, you've got to mean it. And that's why when we say TuneIn's exclusive classic hip-hop station is the real deal, we mean it. From golden age gems from OGs like Tupac and Biggie to chart-topping bangers from the biggest artists of all time like Jay-Z and DMX, there's a little something for every hip-hop fan on this station. Ready to find your flow?
5: It's your boy,
4: just
5: Jay-Z.
4: Search classic hip-hop or tell your device to play classic hip-hop on TuneIn to listen. The music you love is all right here on TuneIn, bringing you good vibes and the hottest hits. But are you ready to amp things up even more? Just upgrade to TuneIn Premium for all of our exclusive music channels, completely commercial-free. So you get more of today's hits. More country roads. And everything else. Hear it all here, commercial-free, on TuneIn.
5: असंभव खुद बताता है कि संभव मुझ में ही है
6: और दुर्भाग्य कहता है
5: कि भाग्य कहीं दूर नहीं।
7: अविश्वास में विश्वास बसता है
5: जो हम में अच्छाई जगाता है, हमें गुड न्यूज टुडे बनाता है।
2: गुड न्यूज टुडे।
5: मुझे तकरीबन 21 साल हो गए पत्रकारिता करते। खबरों को समझना और उनको समझाना मुझे बहुत अच्छा लगता है, तो कुछ ऐसी खबरें समझेंगे और आपको समझाएंगे। देखिए मेरे यानी नवजोत रंधावा के साथ गुड न्यूज टुडे।
1: गुड न्यूज टुडे इसलिए अच्छा लगता है, इसके अंदर ना वो उस खबरों की मार धाड़ और चिल्ला चिल्ली नहीं है। कम से कम लोगों को खबरें तो आराम से सुनने को मिल जाए, इसके ऊपर उसके ऊपर ऐसे अच्छी सोच के साथ एक अच्छी शुरुआत की है, इसके परिणाम भी अच्छे आने चाहिए। वैसे अच्छी चीजों की मार्केट आजकल बढ़ रही है।
8: देश देख रहा है अच्छी खबरें। गुड न्यूज टुडे, अच्छी खबर सच्ची खबर।
5: खबरों को परख कर परोसना हमारी जिम्मेदारी है, इसीलिए खबर के किंतु परंतु को हम सच्चाई की कसौटी पर कसते हैं, तब लेकर आते हैं वो सच्ची खबर जो आपको अच्छी लगे। तो अच्छी और सच्ची खबरों का वक्त रात 8 बजे गुड न्यूज टुडे पर।
7: खबरें कभी रफ्तार से दौड़ती हैं तो कभी धीमे धीमे पक रही होती हैं। खबरें कुछ समाज की सोच दिखाती है तो कुछ दिखाती है विकास की तस्वीर। खबरें किसी में भविष्य छिपा होता है तो कुछ आज का आईना होती है। खबरें कुछ जेब पर असर डालती है तो कुछ दिल को छू जाती है। ऐसी हर एक खबर जिसका जिंदगी पर है असर, जानने के लिए देखिए न्यूज पर राह सच्चाई की रात 9 बजे।
5: मुझे तकरीबन 21 साल हो गए पत्रकारिता करते। खबरों को समझना और उनको समझाना मुझे बहुत अच्छा लगता है, तो कुछ ऐसी खबरें समझेंगे और आपको समझाएंगे। देखिए मेरे यानी नवजोत रंधावा के साथ गुड न्यूज टुडे।
1: गुड न्यूज टुडे इसलिए अच्छा लगता है, इसके अंदर ना वो उस खबरों की मार धाड़ और चिल्ला चिल्ली नहीं है। कम से कम लोगों को
0: पीएम मोदी ने जब से देशवासियों से विदेश यात्रा की जगह स्वदेश यात्रा करने की अपील की है, तभी से जीएनटी भी आपसे गुजारिश कर रहा है कि आप अपने आसपास की खूबसूरत जगहों की तस्वीरें हमें भेजिए ताकि हम आपके उन वीडियोस को दिखाएं। तो चलिए आज आपको हिमाचल प्रदेश के धर्मशाला लेकर चलते हैं, जहां के तमाम आकर्षक और खूबसूरत पर्यटक स्थल आपका इंतजार कर रहे हैं। हमारे एक दर्शक ने हमें एक वीडियो भेजा है जिसमें उन्होंने धर्मशाला समेत कांगड़ा वैली की खास जगहों के बारे में बताया है।